जी आपकी तो जीवन की यात्रा सफल हो गई है, उसका की मतलब है? असी किवें समझिए कि जीवन की यात्रा की सफलताई किस चीज नूं कहिंदे हन? जिंदगी की जो असल सक्सैस है वह किस नूं कहिंदे हन? गुरुदेव कृपा करके सानू दसो, आप जी की जो सफलताई है उस दे विच आप जी ने की पाया है, की अकम्पलिश किया है? तो वह आखते हैं, सुनो, मेरे जीवन की यात्रा सफल हो गई है। सफल सफल भई सफल यात्रा, आवण जान रहे, मेरा आना जाना जमना मरना रहे दा भाव खत्म हो गया है। डेथ एंड बर्थ दे साइकल दे विचों मैं बाहर हो गया। आवण जान रहे मिल साधा, सतगुरु नूं मिलके साधु नूं मिलके कहिंदे हन मेरे जीवन की यात्रा सफल हो गई है, हुण कर्म भोगण दे वास्ते इस शरीर दे पिंजरे दे विच मैनूं वापस नहीं आना पएगा। शरीर नूं पिंजरा आख्या, पिंजरा आख्या, और असी सारे ही इस पिंजरे की कैद दे विच हां, जिसनूं असी रैलिश कर रहे हैं, जिसनूं असी इंजॉय कर रहे हैं। यह पिंजरा है अते असी इस दे विच कैद हां। जल की भीत, पवन का थंबा, रक्त बूंद का गारा, हाड़ रह रहा है, अनेक तरह के दुख तसीहे तकलीफां मुश्किलातां दर्दां ये चल रहा है इस पिंजरे दे विच रह के। गुरु जी आखदे ने, इंसान तू इस पिंजरे दे विचों निकल, तेरी रियल सक्सैस इस गल दे विच है कि तू वापस इस पिंजरे दे विच ना आवे, अपने निज घर दे विच चल जाए, जिथों तेनू कदे वापस ना आना पवे, निज घर दे विच चले जाए। रूटीन वजों असी गुरबाणी दीआं पंक्तियां पढ़दे हां, पर उह सानू उस तरह स्ट्राइक नहीं करदियां जो उन्हां दा भाव है। सच्चे पातशाह अपनी बाणी च आखते हैं, निज कर महल पावो सुख सहज, बहुर न होएगो फेरा। जदों तुसी अपने निज घर दे विच चले जाओगे, इसका भाव यह होया कि हुण असीं अपने घर दे विच नहीं हैं। बेशक असी सब सोचते हैं कि साढ़े पास घर है, पर महाराज कहते हैं वह तुहाडा निज घर नहीं। निज घर महल पावो सुख सहजे, कहते उथे जाके ही सुख अते सहज तुहानू प्राप्त होना है। बहुर ना होएगो फेरा, अते द्वारा फिर फेरा नहीं पाएगा, द्वारा फिर आना नहीं होएगा। पर सवाल पैदा है, साड़ी जिंदगी दे विच ऐसी अवेयरनेस क्यों नहीं आती, ऐसी जागरूकता क्यों नहीं आती, असी कंसर्न क्यों नहीं? हुण निज घर दे विच जाना, जम्मण मरण दे विचों मुक्त होना कोई साडे लई कोई खास वड्डा इशू नहीं। इट इज नॉट अवर डे टू डे लाइफ इशू विच बॉदर्स अस, नो, ये कोई साडे लिए खास समस्या नहीं। सानू सबना नू अपने अपने अंदर ईमानदारी दे नाल अपनी सच आवाज नू सुनना चाहिदा है कि की असी सच्ची इस इशू नू बहुत अहम अपनी जिंदगी च समझदे हां, की ये साडी कोई प्रायोरिटी लिस्ट दे विच किते आंदा है। साड़ियों होर बहुत सारिया प्रायोरिटीज हैं, बहुत सारे एजेंडाज हैं, बहुत सारे गोल्स हैं, पर यह गोल जो है वो सिर्फ कहन सुन मात्र है। दिस डज नॉट बॉदर अस। पर गुरु महाराज जी कहते हैं कि मेरी जीवन की यात्रा सफली उदों हुई है, मेरी रियल सक्सेस लाइफ भी इस गल दे विच है।
کہ میرا آنا جانا جڑا ہے وہ ختم ہو گیا، آون جان رہے مل ساتھ دا. اتے گربانی دے وچ اے ایشو بہت پارا ہے، بہت پارا ایشو ہے. پرب جنم مرن نواہ، اس دے وچ دیکھو ایک ترلا، ایک پکار، ایک بینتی، ایک جاچنا ہے کہ اے پربھو میرے تے کرپا کر، مینوں جنم مرن دے وچوں نکال لے، میرا جنم مرن ختم کر دے. پرب جنم مرن نوار، ہار پریو دوار، میں ہار کے تیرے دوارے تے آ کے ڈگ پیا ہوں. تو سات سنگت جی، اسی اپنے جیون دے وچ کیوں نہیں ان تمام ایسپیکٹس کے پرتی فکر مند کیوں نہیں، چنتاتر کیوں نہیں؟ گرو نانک دیو جی مہاراج جی نے اس شبد نو آرمبھ اتوں کیتا ہے، امرت کایا رہے سکھالی. کہندے جس دیہی چ تسی رہ رہے ہو، اے دیہی اتے تسی اس دے نال جڑے ہوئے ہو، اے بڑی سکھالی، بڑی کمفرٹیبل، بڑے آرام دے وچ ہے. امرت شبد انہوں نے ورتیا ہے، پاک کہ اے سوچتے ہو کہ اے ہمیشہ ہی رہنی ہے. ایدا لگتا ہے کہ اس کا کدے انت آنا ہی نہیں ہے. ہاں جدو آ جائے گا ادو دیکھی جائے گی، پر جتنی دیر تک انت نہیں آتا کہندے تسی ایدا ہی رہندے ہو جویں کہ امر ہو، ہمیشہ لے ہو. امرت کایا رہے سکھالی، کہندے اس کر کے اس نو امر سمجھی بیٹھے ہو، جیندے تسی اسی طرح ہو جویں کہ ہمیشہ ہی رہنا ہے، اتے بڑے سکھالے رہندے ہو، کوئی خاص چنتا نہیں ہے. اور جنہاں نو گرو دے وچنا دا تیر لگ جاندہ ہے، وہ سکھالے نہیں رہندے، وہ بے چین ہو جاندے ہیں. فرید صاحب نے آکھیا ہے نا، کہندے ہیں